0: देखता रहा और ये जिंदगी है जैसे हो सड़क किसी पहाड़ की, ये जिंदगी है जैसे हो सड़क किसी पहाड़ की, कभी मैं पेचोखम कभी घुमाओ देखता रहा।
1: वाह वाह,
0: कभी मैं पेचोखम कभी घुमाओ देखता रहा,
1: वाह वाह वाह,
0: और कभी जो मकबरों से दोस्तों मेरा गुजर हुआ, कभी जो मकबरों से दोस्तों मेरा गुजर हुआ, मैं आदमी का आखिरी पड़ाव देखता रहा।
2: क्या बात है, क्या बात।
0: कभी जो मकबरों से दोस्तों मेरा गुजर हुआ,
1: वाह वाह वाह,
0: कभी जो मकबरों से दोस्तों मेरा गुजर हुआ, मैं आदमी का आखिरी पड़ाव देखता रहा।
1: क्या बात है, वाह वाह वाह।
0: और बचा है अब ये मशगला खुशी की बेरुखी के बाद,
1: बचा है ये मशगला,
0: बचा है अब ये मशगला खुशी की बेरुखी के बाद, गमों का अपनी सिमत में झुकाव देखता रहा। गमों का अपनी सिमत में झुकाव देखता रहा, बचा है अब ये मशगला खुशी की बेरुखी के बाद, गमों का अपनी सिमत में झुकाव देखता रहा, गमों का अपनी सिमत में झुकाव देखता रहा।
1: बहुत उम्दा शार।
0: और जब आया जिक्र दोस्ती का, प्यार का, वफाओं का,
1: क्या बात
0: इस्लाम भाई, कि जब आया जिक्र दोस्ती का, प्यार का, वफाओं का, मैं दिल के सारे मुस्कुराते घाव देखता रहा।
2: वाँ, वाँ, वाँ,
0: मैं दिल के सारे मुस्कुराते घाव देखता
1: बहुत
0: रहा।
1: अच्छा शेर, वाँ, वाँ, वाँ।
0: जब आया जिक्र दोस्ती का, प्यार का, वफाओं का, मैं दिल के सारे मुस्कुराते घाव देखता रहा। और गजल
1: जी जी
2: जी जी,
0: सिर्फ लगती है मुकम्मल ये अधूरी दुनिया,
1: सिर्फ लगती है मुकम्मल,
0: सिर्फ लगती है मुकम्मल ये अधूरी दुनिया, हमको दरिया के किनारे मिली प्यासी दुनिया।
1: वाह वाह वाह वाह,
0: हमको दरिया के किनारे मिली प्यासी दुनिया, मेरी तन्हाई ने जाकर इसे बहलाया है,
1: मेरी तन्हाई ने जाकर,
0: मेरी तन्हाई ने जाकर इसे बहलाया है, मैंने देखी है कई बार अकेली दुनिया।
1: क्या बात है,
0: मैंने देखी है कई बार अकेली दुनिया, मेरी तन्हाई ने जाकर इसे बहलाया है, मैंने देखी है कई बार अकेली दुनिया। बतौर खास अमीर भाई इस शेर
1: जी आता हूं, आता हूं।
0: अर्ज करता हूँ कि इसकी आबादी बस एक शख्स से वाबस्ता है।
1: क्या कहने, वाह वाह।
0: इसकी आबादी बस एक शख्स से वाबस्ता है, यूं ही आबाद रहे मेरी ख्याली दुनिया।
1: वाह वाह वाह,
0: इसकी आबादी बस एक शख्स से वाबस्ता है,
1: वाह वाह वाह वाह,
0: यूं ही आबाद रहे मेरी ख्याली दुनिया।
1: वाह वाह,
0: इसकी आबादी बस एक शख्स से वाबस्ता है, यूं ही आबाद रहे मेरी ख्याली दुनिया।
1: वाह वाह वाह,
0: इसकी आबादी बस एक शख्स से वाबस्ता है,
1: वाह वाह वाह वाह,
0: यूं ही आबाद रहे मेरी ख्याली दुनिया।
1: वाह वाह वाह, बहुत अच्छा।
0: और एक जैसे न रहे मेरे मरासिम खालिद, एक जैसे न रहे मेरे मरासिम खालिद, मैंने ठुकराई कभी जेब में रखी दुनिया। एक जैसे न रहे मेरे मरासिम खालिद,
1: वाह वाह वाह,
0: मैंने ठुकराई कभी जेब में रखी दुनिया।
1: वाह वाह वाह, बहुत उम्दा जनाब खालिद अखलाक साहब जो अपने कलाम से नवाज रहे थे। अगर इजाजत हो तो ये खाकसार भी कुछ अर्ज कर दे।
0: इरशाद,
1: गजल का मतला पेशी खिदमत है, समाज
2: फरमाए साहब
1: जी। जी जी खाकसार, हम सुकून दिल की खातिर खुश कुतर चलते रहे, हम सुकून दिल की खातिर खुश कुतर चलते रहे, जुस्तजू में आपकी शामो सहर चलते,
2: वाह वाह वाह क्या बात,
1: जुस्तजू में आपकी शामो सहर चलते रहे। एक और मतला इसमें देखें
2: जी,
1: उस करिश्मा साज के तीरे नजर चलते रहे,
2: वाह,
1: उस करिश्मा साज के तीरे नजर चलते रहे, और हम थामे हुए अपना जिगर चलते, और हम थामे हुए अपना जिगर चलते रहे। और ये शेर देखें हामी साहब
2: जी,
1: होश में रखता है किसको कुएं जाना का ख्याल, होश में रखता है किसको कुएं जाना का ख्याल, बेखुदी की कैफियत में बेखबर चलते रहे, बेखुदी की कैफियत में बेखबर चलते रहे। और ये भी शेर देखें, जितनी भी खुशियां मिली ना मौतबर साबित हुई, جتنی بھی خوشیاں ملی
0: نامعتبر
1: ثابت ہوئی, غم تھے اپنے سنگ ساتھی عمر بھر چلتے رہے. بہت بہت شکریہ. غم تھے اپنے جتنی بھی خوشیاں ملی نامعتبر ثابت ہوئی, غم تھے اپنے سنگ ساتھی عمر بھر چلتے رہے. اور شعر ملاحظہ فرمائیں, تم سے بہتر ہیں تمہارے نام کی رسوائیاں. تم سے بہتر ہیں تمہارے نام کی رسوائیاں, آگے آگے چل رہی تھی ہم جدھر چلتے رہے. تم سے بہتر ہیں تمہارے نام کی رسوائیاں, آگے آگے چل رہی تھی ہم جدھر چلتے رہے. اور یہ شعر بطور خاص توجہ فرمائیں, جب شعور آیا تو سمجھے لا شعوری کے سبب, جب شعور آیا تو سمجھے لا شعوری کے سبب, ایک مدت کس کے ہم زیر اثر چلتے رہے. ایک مدت کس کے ہم زیر اثر چلتے رہے. اور یہ شعر دیکھیں, تھک کے بیٹھیں گے تو منزل دور تر ہو جائے گی, تھک کے بیٹھیں گے تو منزل دور تر ہو جائے گی, خود قدم چومے گی منزل ہم اگر چلتے رہے. خود قدم چومے گی منزل ہم اگر چلتے رہے. اور شعر دیکھیں کہ ہم کو اس سے کیا غرض, منزل ہماری ہے کدھر. ہم کو اس سے کیا غرض, منزل ہماری ہے کدھر, وہ جدھر چلتے رہے ہم بھی ادھر چلتے رہے. وہ جدھر چلتے رہے ہم کو اس سے کیا غرض, منزل ہماری ہے کدھر, وہ جدھر چلتے رہے ہم بھی ادھر چلتے رہے. اور شعر ملاحظہ فرمائیں, اس قدر آسان نہیں تھا ان کی گلیوں کا سفر, اس قدر آسان نہیں تھا ان کی گلیوں کا سفر, پاؤں زخمی ہو چکے تھے ہم مگر چلتے رہے. پاؤں زخمی ہو چکے تھے ہم مگر چلتے رہے. اور اس غزل کا آخری شعر, آنکھوں آنکھوں سے پیام آتے رہے جاتے رہے, آنکھوں آنکھوں سے پیام آتے رہے جاتے رہے, دونوں جانب سے مسلسل نام ابر چلتے رہے. دونوں جانب سے مسلسل نام ابر, شکریہ بہت بہت, دونوں جانب سے مسلسل نام ابر چلتے رہے. اور مقطع کا شعر ہے, ہم بھی پھر مجبور ہو جائیں گے ایک دن اے امیر, ہم بھی پھر مجبور ہو جائیں گے ایک دن اے امیر, ان کے یہ ظلم و ستم پہ ہم اگر چلتے رہے. ان کے یہ ظلم و ستم پہ ہم اگر چلتے رہے. ایک غزل کا مطلب اور دیکھ لیں, میری زبان نے کیسا یہ اظہار کر دیا, ہر ایک دل کو تیرا پرستار کیا, ہر ایک دل کو تیرا پرستار کر دیا. اور ایک مطلب اور دیکھیں اس میں, یہ کیسا ظلم تو نے قلم کار کر دیا, یہ کیسا ظلم تو نے قلم کار کر دیا, زخمی ہر ایک لفظ کا کردار کر دیا. زخمی ہر ایک لفظ کا
2: کردار,
1: یہ کیسا ظلم تو نے قلم کار کر دیا, زخمی ہر ایک لفظ کا کردار کر دیا. اور شعر دیکھیں, جب وقت نے ہی چھین لیں سب شوقیاں تو پھر, جب وقت نے ہی چھین لیں سب شوقیاں تو پھر, آئینہ ہم نے خود پسے دیوار کر دیا, آئینہ ہم نے خود پسے دیوار کر دیا. اور شعر ملاحظہ فرمائے, میزان پر نہ اترا کوئی شخص باضمیر, میزان پر نہ اترا کوئی شخص باضمیر, تم نے کیا اپنی بزم کا معیار کر دیا, تم نے کیا اپنی بزم کا معیار کر دیا. اور شعر دیکھیں, رنجو علم ملال مصائب ہے ہر قدم, غم نے کسی کے واقف آزار کر دیا, غم نے کسی کے واقف آزار کر دیا. اسلم صاحب
0: جی,
1: کاسا تھما دیا مجھے بچوں کی بھوک نے, کاسا تھما دیا
2: مجھے
1: بچوں کی بھوک نے, غربت نے کس قدر مجھے لاچار کر دیا, غربت نے کس قدر مجھے لاچار کر دیا. اور یہ بھی شعر دیکھیں, ہم اپنی بے گناہی کا کس کس کو دیں ثبوت, ہم اپنی بے گناہی کا کس کس کو دیں ثبوت، ہر ایک نظر میں تو نے خطا کار کر دیا، ہر ایک نظر میں تو نے خطا کار